0: پاکستان
1: ہائر کا نیا نو فراسٹ آئی او ٹی ریفریجریٹر جس کا ملٹی ایئر فلو سسٹم دے بیلنسڈ کولنگ ہر کمپارٹمنٹ میں اور رکھے آپ کے ریفریجریٹر کو کلین ٹوین انورٹر ٹیکنالوجی جس سے ملے میکسیمم کولنگ اور انرجی سیونگ نو فراسٹ نو وریز
2: 500 ml بنائے 20 اور 800 ml بنائے 32 گلاس
3: جب تک میری قربانی کے لیے تم در در کی ٹھوکرے کھاتے رہو گے ابھی جیز کیش ایپ پر آؤ اور قربانی کرو آرام سے گھر بیٹھے کیونکہ ڈیجیٹل قربانی کے لیے جیز کیش ہے نا
4: Avail flat 25% and 40% off at the Diners Mega Festive Celebration. Hurry up and visit store now or shop online at diners.com.pk. Terms and conditions apply.
5: Trading, trust me bro.
6: Nice scheme.
7: Committee.
8: Lad banaye faro.
9: ये मुफ्त के इन्वेस्टमेंट मशवरे छोड़ो
10: इस ईद इजी पैसा टर्म डिपॉजिट में इन्वेस्ट करो और 13% एनुअल प्रॉफिट के साथ साथ 50,000 कैश बैक जीतने का मौका पाओ आसानी से पैसे बढ़ाओ विद इजी पैसा डिजिटल बैंक इजी वाला बैंक
11: शराइत ज़वाबित लागू है
12: यू आर लिसनिंग टू
13: फुल डिस्क्लोजर विद सबा बानो मलिक
14: Next, this was a song of the summer. I want to say like 2023, and I thought, why not play it today? Here's Coi Leray. Coi Leray, what is going on with me with players?